عندي 6 أولاد وزوج مرة ما بيت أحسن سوسي برمتيني سوستان وسوات ونسات وزوج مرة نترا مرة نترا وشرا نبينا تزيستي على لقال يدير المرة شنو مكاسا أتحان مرة بسيرة هنا في الكات هي فاتن إيها أتحان مرة بسيرة بعرض عن لقال for example بق مرة أي حنكة और लोग जाते हैं कहाँ का लोग अच्छा हम लोग से लोग नज़र में का उधर लगो नहीं तो जब पाया मुंतु काम रो बे तो इस तरह जब हम मारो से लोग में अफेक्ट आते इधर में कहाँ सोना दिया इधर पुष्टि जा रहे ताऊ